0: ये जहाँ चीज है क्या लौह कलम तेरे है। आप सुन रहे हैं रेडियो अमल 88.4 की नशिया, हमारे साथ रहिए, हमारे साथ रहिए।
1: कांपता है दिल तेरा अंदेशाए तूफान से क्या, ना खुदा तू बहर तू किश्ती भी तू साहिल भी तू, देख आकर कूचा।
2: السلام عليكم ورحمة الله وبركاته ومغفرته وطيبة صلاته گرانو قدر مندو ز مفتی انضمام اللہ
3: السلام عليكم ورحمة الله وبركاته ومغفرته وطيبة صلاته گرانو قدر مندو ز مفتی انضمام اللہ یوزل بیا د خپل لوی رب فضل کرم احسانات او شیګړو سره تاسو سره د 88.4 امن ریډیو نت ورک د دین او د دنیا پروګرام مناسبت سره مخامخ کیږو. رب تعالی دې کوي چې دا د موږ تاسو مخامخ کول الله جل جلاله د خپل د رضا ذریعہ وګرځوي او موږ تاسو ټولو د پاره د نجات او د سرخروی ذریعہ وګرځوي. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن